0: सुबह के 7 बजे हैं। अस्सलामुअलैकुम। आज इतवार है, सफ़र की 11 और जुलाई की 26 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। पाकिस्तान और सऊदी अरब ने खित्ते में अमन और इस्तेहकाम के लिए सिफारतकारी के तसलसल की अहमियत पर जोर दिया है। अमरीकी कांग्रेस के अरकान ने अमरीका और ईरान के दरमियान सिफारतकारी के लिए पाकिस्तान के तामीरी किरदार की तारीफ की है। वज़ीरे ख़ज़ाना ने कहा है कि डिजिटल मईशत के फ़रोग़ के लिए जामे इस्लाहात पर अमल दरामद किया जा रहा है। सिक्योरिटी फोर्सेज ने जुनूबी वज़ीरिस्तान में दहशतगर्दों का बुज़दिलाना हमला नाकाम बनाते हुए 4 ख़वारिज को हलाक कर दिया है। हुकूमत ने आइंदा 2 रोज के लिए पेट्रोलियम मसनूआत की मौजूदा कीमतें बरकरार रखने का फैसला किया है। तरूबा में पाकिस्तान के खिलाफ पहले क्रिकेट टेस्ट मैच के दूसरे रोज वेस्टइंडीज अपनी पहली इनिंग्स कल के स्कोर 194 रन 3 खिलाड़ी आउट पर आज फिर शुरू करेगा। एनडीएमए ने मॉनसून की जारी बारिशों के बायस मुल्क के मुख्तलिफ हिस्सों में सैलाब के खतरे से खबरदार किया है। खबरें तफसील से। नायब वजीर आजम और वजीर खारजा सेनेटर मोहम्मद इसहाक डार ने सऊदी अरब के वजीर खारजा शहजादा फैसल बिन फरहान अल सऊद से टेलीफोन पर बातचीत की। दोनों रहनुमाओं ने खित्ते की ताजा सूरत हाल पर तबादला ख्याल किया और पाकिस्तान और सऊदी अरब के दरमियान करीबी बरादराना ताल्लुकात के फरोग के अज़्म का इरादा किया। उन्होंने सिफारती राबतों के तसलसल पर जोर देते हुए खित्ते में तामीरी रवाबित, अमन और इस्तेहकाम के फरोग के लिए अपने मुश्तरक अज़्म का इजहार किया। अमरीकी कांग्रेस के अरकान माइकल बामगार्टनर और रॉयन जिनके ने खित्ते में अमन के लिए पाकिस्तान के बढ़ते हुए सिफारती किरदार, खुसूसन अमरीका और ईरान के दरमियान सालसी की कोशिशों को सराहा है। इस्लामाबाद के दौरे के दौरान पाकिस्तान टीवी से गुफ्तगू करते हुए कांग्रेस के रुकन माइकल बामगार्टनर ने अमरीका और ईरान के दरमियान सिफारतकारी में पाकिस्तान के मुस्बत किरदार और गजा के हवाले से उसकी कोशिशों की तारीफ की। उन्होंने कहा कि पाकिस्तान और अमरीका के ताल्लुकात मजीद मजबूत होंगे। उन्होंने कहा कि दोनों ममालिक के अवाम के दरमियान रवाबित और कारोबारी ताल्लुकात भी फरोग पा रहे हैं और अब पाकिस्तान और अमरीका के दरमियान ताल्लुकात सिर्फ सिक्योरिटी तक महदूद नहीं रहे बल्कि दीगर शोबों तक भी फैल रहे हैं। कांग्रेस के रुकन रॉयन जिनके ने कहा कि अमरीकी सदर डोनाल्ड ट्रंप, फील्ड मार्शल सैयद आसिम मुनीर और वजीर आजम शहबाज शरीफ के दरमियान मजबूत राबिता मौजूद है। उन्होंने एतमाद का इजहार किया कि इस वक्त पाकिस्तान और अमरीका के दोतरफा ताल्लुकात अपनी मजबूत तरीन सतह पर हैं। वजीर खजाना मोहम्मद औरंगजेब ने कहा है कि हुकूमत फेडरल बोर्ड ऑफ रेवेन्यू को जदीद खतूत पर उस्तवार करने और टैक्स निजाम को मजीद बेहतर करने के लिए नई इस्लाहात मुतारिफ करा रही है। लाहौर में FBR अफसरान की ग्रेजुएशन तकरीब से खिताब करते हुए उन्होंने कहा कि हुकूमत टैक्स पॉलिसी को मजबूत बनाने और मजमूई टैक्स निजाम को बेहतर बनाने के लिए मुश्तरका तौर पर काम कर रही है। वजीर खजाना ने कहा कि कारोबारी माहौल में बेहतरी, मुआशी इस्तेहकाम और अवाम के लिए रिलीफ की फराहमी हुकूमत की अहम तरजीहात हैं। उन्होंने कहा कि डिजिटल मईशत के फरोग के लिए जामे इस्लाहात नाफिज की जा रही हैं जिनके मुस्बत नताइज पहले ही FBR में सामने आना शुरू हो गए हैं। सिक्योरिटी फोर्सेज ने जनूबी वजीरिस्तान में एक चेक पोस्ट पर दहशतगर्दों का बुजदिलाना हमला नाकाम बनाते हुए खुदकुश हमलावर समेत 4 खवारिज को हलाक कर दिया है। पाक फौज के शोबाए ताल्लुकात आमा के मुताबिक यह हमला भारतीय हिमायत याफ्ता फितनाल खवारिज के दहशतगर्दों ने किया था। ISPR ने बताया कि खवारिज ने चेक पोस्ट के सिक्योरिटी हिसार को तोड़ने की कोशिश की लेकिन सिक्योरिटी फोर्सेज ने बरवक्त, मुस्तैद और भरपूर कार्रवाई करते हुए उनके नापाक अजायम नाकाम बना दिए। हमलावरों की बारूद से भरी गाड़ी को चेक पोस्ट की हदूद से बाहर ही निशाना बनाकर तबाह कर दिया गया जिसके नतीजे में उसमें मौजूद खुदकुश हमलावर हलाक हो गया और कोई नुकसान नहीं हुआ। सिक्योरिटी एहलकारों ने बहादुरी और पेशावराना महारत का मुजाहरा करते हुए बाकी 3 खवारिश को करीबी इमारत में महसूर कर दिया जिन्हें बाद में एक मुनज्जम कार्रवाई के दौरान हलाक कर दिया गया। इस कार्रवाई में सिक्योरिटी फोर्सेस का कोई जानी नुकसान नहीं हुआ। ISPR के मुताबिक इलाके में भारतीय हिमायत याफ्ता खारजियों का सफाया करने के लिए ऑपरेशन जारी है। صدر آصف علی زرداری نے جنوبی وزیرستان میں سیکیورٹی چیک پوسٹ پر دہشت گردوں کے حملے کو ناکام بنانے پر سیکیورٹی فورسز کو خراج تحسین پیش کیا ہے۔ ایک بیان میں انہوں نے بروقت بہادرانہ اور پیشہ ورانہ کارروائی پر سیکیورٹی فورسز کی تعریف کی۔ صدر نے کہا کہ سیکیورٹی فورسز نے فوری اور مؤثر کارروائی کرتے ہوئے دہشت گردوں کے ناپاک عزائم ناکام بنا دیے۔ صدر نے کہا کہ سیکیورٹی فورسز اور قانون نافذ کرنے والے ادارے دہشت گردی کے خلاف ہمت اور بھرپور عزم کے ساتھ کارروائیاں جاری رکھے ہوئے ہیں۔ آصف علی زرداری نے اس عزم کا اظہار کیا کہ دہشت گردوں اور ان کے سہولت کاروں کو ہر قیمت پر شکست دی جائے گی۔ وفاقی وزیر داخلہ محسن نقوی نے کہا ہے کہ وفاقی حکومت بلوچستان میں پائیدار امن کے قیام کے لیے ہر ممکن تعاون جاری رکھے گی۔ وہ کوئٹہ میں بلوچستان کے وزیر اعلیٰ میر سرفراز بگٹی کے ہمراہ ایک اجلاس کی مشترکہ صدارت کر رہے تھے۔ محسن نقوی نے کہا کہ دہشت گردی کے خلاف جنگ میں جدید ٹیکنالوجی، انٹیلیجنس کی بہتر صلاحیتوں اور مربوط حکمت عملی کی اہم ضرورت ہے۔ وزیر اعلیٰ بلوچستان میر سرفراز بگٹی نے کہا کہ ریاست کی عملداری ہر صورت قائم کی جائے گی اور بلوچستان میں دہشت گردوں کے لیے کوئی جگہ نہیں ہے۔ انہوں نے کہا کہ وفاقی حکومت کے مسلسل تعاون سے بلوچستان بھر میں امن کے اقدامات اور ترقیاتی منصوبوں پر عمل درآمد مزید تیز کیا جائے گا۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ وزارت خارجہ نے اسلامی تعاون تنظیم کی سائنسی اور تکنیکی تعاون کے قائمہ کمیٹی کے اشتراک سے اسلام آباد میں ایک تقریب کے دوران رواں سال کے لیے سائنس کمیونیکیشن اینڈ ڈپلومیسی جریدے کا پہلا شمارہ جاری کر دیا ہے۔ خارجہ سیکرٹری آمنہ بلوچ تقریب کی مہمان خصوصی تھیں۔ تقریب سے خطاب کرتے ہوئے آمنہ بلوچ نے کہا کہ دنیا کو درپیش چیلنجز سے نمٹنے کے لیے سائنسی تعاون کا فروغ اور شواہد پر اپنی پالیسی سازی وقت کا تقاضا ہے۔ انہوں نے کہا کہ عالمی مسائل کا حل مشترکہ کوششوں میں مضمر ہے۔ انہوں نے سائنس اور خارجہ پالیسی کے درمیان مضبوط رابطہ قائم کرنے کے لیے مؤثر سفارتکاری کے کردار کو اجاگر کیا۔ حکومت نے آئندہ 2 روز کے لیے پیٹرولیم مصنوعات کی موجودہ قیمتیں برقرار رکھنے کا فیصلہ کیا ہے۔ وزارت توانائی کی جانب سے جاری بیان کے مطابق پیٹرول کی قیمت 335.18 روپے فی لیٹر اور ہائی سپیڈ ڈیزل کی قیمت 383.46 روپے فی لیٹر میں کوئی رد و بدل نہیں کیا گیا۔ جرمنی کے شمال مغربی علاقے میں چھوٹا نجی طیارہ ایک مکان کی چھت پر جا گرا، جس کے نتیجے میں 2 افراد ہلاک جبکہ 1 شخص لاپتہ ہو گیا۔ حکام نے حادثے کی وجوہات معلوم کرنے کے لیے تحقیقات شروع کر دی ہیں۔ تروبا میں پاکستان کے خلاف پہلے کرکٹ ٹیسٹ میچ کے دوسرے روز ویسٹ انڈیز اپنی پہلی اننگز 194 رنز 3 کھلاڑی آؤٹ پر آج پھر شروع کرے گا۔ اس سے پہلے ویسٹ انڈیز نے ٹاس جیت کر بیٹنگ کا فیصلہ کیا۔ قدرتی آفات سے پیدا ہونے والی صورتحال سے نمٹنے کے ادارے نے مونسون کی مسلسل بارشوں سے دریاؤں اور ندی نالوں میں جاری طغیانی کے باعث ملک کے مختلف علاقوں میں سیلاب کے خطرے سے خبردار کیا ہے۔ آئندہ 24 سے 36 گھنٹوں کے دوران ڈیرہ غازی خان کے پہاڑی نالوں، خیبر پختونخوا کے برساتی ندی نالوں اور شمالی بلوچستان میں سیلابی ریلے کا خدشہ ہے۔ ادھر آئندہ 24 سے 36 گھنٹوں کے دوران گجراوالا، منڈی بہاؤدین، سیالکوٹ، ناروال، فیصل آباد، سرگودا، جھنگ، ملتان، حافظ آباد اور لاہور میں بھی سیلاب کا خطرہ ہے۔ این ڈی ایم اے نے تمام صوبائی حکومتوں اور متعلقہ اداروں کو ہدایت کی ہے کہ حساس مقامات کی مسلسل نگرانی اور ہنگامی امدادی ٹیموں کو ہر وقت تیار رکھا جائے، جبکہ سیلاب کے باعث بند ہونے والی سڑکوں کو جلد از جلد بحال کیا جائے۔ عوام کو ہدایت کی گئی ہے کہ وہ تمام احتیاطی تدابیر اور متعلقہ حکام کی ہدایات پر عمل کریں اور انتظامیہ کی جانب سے بند کی گئی شاہراہوں پر سفر کرنے سے گریز کریں۔ عوام سے اپیل کی گئی ہے کہ وہ بروقت معلومات کے حصول کے لیے این ڈی ایم اے کی موبائل ایپ پاک این ڈی ایم اے ڈیزاسٹر الرٹ کے ذریعے تازہ ترین صورتحال سے باخبر رہیں۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران جنوب مشرقی سندھ، بالائی اور وسطی پنجاب، بالائی خیبر پختونخوا، کشمیر اور شمال مشرقی اور جنوبی بلوچستان میں بعض مقامات پر مطلع جزوی طور پر ابر آلود رہنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ اس دوران جنوب مشرقی سندھ، کشمیر اور شمال مشرقی اور وسطی پنجاب میں کہیں کہیں موسلا دھار بارش بھی متوقع ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ इस्लामाबाद 25 डिग्री सेंटीग्रेड, लाहौर और पिशावर 27, कराची 28, क्वेटा और मुजफ्फराबाद 23, गिलगित 22 और मरी 16 डिग्री सेंटीग्रेड। भारत के गैर कानूनी ज़ेर कब्ज़ा जम्मू कश्मीर के लिए महकमे मौसमियात की पेशगोई के मुताबिक श्रीनगर, पुलवामा, शुपया, बारामूला, जम्मू, लेह और अनंतनाग में मतला जुजवी अबर आलूद रहने के साथ कहीं कहीं बारिश का इम्कान है। आज सुबह रिकॉर्ड किया गया दर्जा हरारत श्रीनगर, शुपया और बारामूला में 19 डिग्री सेंटीग्रेड, जम्मू 24, लेह 11, पुलवामा और अनंतनाग 18 डिग्री सेंटीग्रेड। इसी के साथ खबरें खत्म हुई। मजीद खबरों और तजियों के लिए विजिट कीजिए हमारी वेबसाइट radio.gov.pk।
1: कराची, लाहौर, इस्लामाबाद, पिशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लाड़काना, मिट्टी, बिच्छा, खैरपुर, कोहाट, बन्नू, एबटाबाद एंड मीरपुर आजाद कश्मीर, द बिगेस्ट FM रेडियो नेटवर्क ऑफ पाकिस्तान। Tune in to the one above, FM 101.
2: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: ایک کالر کی جانب بڑھتے ہیں. جی السلام علیکم.
1: جی وعلیکم السلام. حضور کیا حال ہے؟ کیسے؟
0: اچھا ہوں جناب. کون ہے؟ کہاں سے؟
1: استاد محترم, بڑے طویل عرصے کے بعد آپ کے شو میں حاضر ہوں. میری اس کے راضی کو قبول فرما لیں.
0: جی قبول ہے جناب.
1: تو استاد محترم, میری زوجہ فوت ہو گئی تھی, تقریباً ایک سال ہو گیا ہے. تو میری ٹانگ جو ہے ڈیمیج ہو گئی تھی نا, تو مجھے بلیڈیں پڑی ہوئی ہیں اور میں ایک سال سے جو ہے نا منجی پر ہوں, چرپائی پر ہوں.
0: اللہ پاک آپ کو صحت دے جناب.
1: مالک ریڈیو این ٹی وی سرکار گجر خان.
0: اللہ پاک آپ کو صحت دے جناب.
1: ہماری دعا.
0: بہت اچھا ہوں. بہت اچھا.
1: ٹھیک ہے سر. یہ سے
0: الحمد للہ. الحمد للہ. بہت شکریہ.
1: میں آپ کی قطع آپ کی نظر کرنا چاہتا ہوں آپ کی اجازت سے.
0: جی جی کیجیے.
1: تو ہمیشہ کی طرح آپ جو ہے لازوال اور بے مثال شو سجائے بیٹھے ہیں. آپ کو بہت بہت مبارک ہو شاہ جی.
0: شکریہ جناب. قطع پیش کیجیے.
1: جی جی. تو مجھے تو میں عرصے کے بعد آیا ہوں آپ کے شو میں, تو میں دو بندوں کو سلام بھی دینا چاہتا ہوں. ایک تو ہماری شاہد انصاری صاحب ہے.
0: حضور ایسے کال بہت لمبی ہو جاتی ہے, آپ قطع پیش کیجیے.
1: جی جی
0: جی.
1: تو قطع یہ ہے کہ شاہ جی کے بکھر رہی ہے میری ذات سے کہہ دینا مرشد, بکھر رہی ہے میری ذات اسے کہہ دینا, کبھی ملے تو یہ بات اسے کہہ دینا.
0: ٹھیک ہے.
1: بکھر رہی ہے میری ذات اسے کہہ دینا, کبھی ملے تو یہ بات اسے کہہ دینا. آتیر آتیر وہ ساتھ تھا تو زمانہ تھا ہم سفر میرا. آتیر وہ ساتھ تھا تو زمانہ تھا ہم سفر میرا. اب کوئی نہیں ہے, اب کوئی نہیں ہے میرے ساتھ اسے کہہ دینا.
0: ٹھیک ہے. بہت اچھا جناب. سلامت رہیے, رب تعالیٰ آپ کو صحت دیں اور آباد رہیے, خوش رہیے. بہت شکریہ. السلام علیکم.
2: وعلیکم السلام و رحمۃ اللہ.
0: جناب
2: عاطر صاحب کیا حال ہیں آپ؟
0: اچھا ہوں جناب. اچھا ہوں الحمد للہ. اچھا ہوں.
2: میں آپ کو
0: تعارف کرائیے حضور.
2: حمید گلارف کر رہا ہوں
0: جناب.
2: نواز دیوبندی کی غزل سناتے ہیں آپ کو.
0: جی جی.
2: پہلے بھی میں نے پڑھی ہے لیکن اس سے پہلے ان کو ایک قطعہ سناتے ہیں آپ کو.
0: جی.
2: کہتے ہیں کہ ہاتھوں کی لکیروں میں مقدر نہیں ہوتا. ہاتھوں کی لکیروں میں مقدر نہیں ہوتا, پر شخص مقدر کا سکندر نہیں ہوتا. شیر سماعت کیجیے گا کہ دیکھا ہے بچھڑ کر, دیکھا ہے بچھڑ کر بچھڑنے کا اثر بھی. دیکھا ہے بچھڑ کر
0: بچھڑنے
2: کا اثر بھی.
0: ٹھیک ہے.
2: مجھ پر تو بہت ہوتا ہے, اس پر نہیں
0: ہوتا. واہ واہ واہ. مجھ پر تو بہت ہوتا ہے, اس پر نہیں ہوتا.
2: اس پر نہیں ہوتا.
0: ایسا ہی لگتا ہے ویسے ہر کسی کو.
2: ہاں
0: اس کو بھی یہی لگ رہا ہوگا.
2: یہ اپنے اپنے مشاہدے کی بات ہے.
0: ایسے ہی
2: وہ نواز دیوبندی کی غزل میں نے بہت دفعہ پڑھی, اور چونکہ لکھنؤ زبان ہے وہ بقول بسمل سادی کے, اس کا ایک شعر تھا کہ کیا تباہ تو دلی نے بھی بہت بسمل, مگر خدا کی قسم لکھنؤ نے لوٹ لیا.
0: واہ واہ واہ واہ واہ واہ.
2: یہ میں نے تمہید کے طور پہ اس لیے شعر سنایا جو میں ابھی آپ کو غزل سنا رہا ہوں. اس میں تو ہے
0: اچھا
2: بھی پڑی ہے, لیکن لکھنؤ کی تو بڑی خطرناک ہے.
0: اچھا.
2: وہ کہتے ہیں کہ تم نظر سے نظر ملاتے تو, یہ بڑی مشکل غزل ہے, کہ نظر تم نظر سے نظر ملاتے تو, بات کرتے نہ مسکراتے تو, اور چاندنی رات سسکیاں بھرتی تم ذرا اپنی چھت پہ آتے تو.
0: ٹھیک ہے.
2: اور اختلافات ہوتے رہتے ہیں آنا جانا تھا آتے جاتے تو,
0: اور
2: دوستی میں انا نہیں چلتی.
0: دوستی میں انا نہیں چلتی.
2: خود نہ آتے کبھی بلاتے تو,
0: وہ بلائیں تو کیا تماشا ہو, ہم نہ جائیں تو کیا تماشا ہو.
2: دوستی میں انا نہیں چلتی. खुद ना आते कभी बुलाते तो अब शेर मुलाजा कीजिएगा कि आ भी जाओ कि हम बुलाते हैं।
0: हाँ हाँ हाँ,
2: आ भी जाओ
0: कि हम बुलाते हैं,
2: कि हम बुलाते हैं, तुम बुलाते जो हम ना आते तो। मैं इस गजल को एक इनाम रखूंगा।
0: आपने पहले भी ये सुनाई है और मैं इसका लुत्फ उठाता हूँ जब भी आप जो है ना जब आप सुनाते हैं ना ये, तो इसकी इसका इसकी हज उठाने में अलग ही मजा आता
2: है। वो असल में मैंने आपको कहा कि वो मैं एक नज्म लिख रहा हूँ आज करके, वो मैं अभी आखिरी शेर पढ़ लूँ कि आप भी जाओ कि हम बुलाते हैं, तुम बुलाते जो हम ना आते तो, और माना तुमने बहुत कमाया है,
0: माना तुमने बहुत कमाया है,
2: लेकिन इसमें से कुछ बचाते तो।
0: हाँ, लेकिन वैसे मुझे एक ऐसे महसूस हो रहा है कि ये गजल किसी निस्वानी आवाज में ज्यादा खूबसूरत लगेगी।
2: किसने?
0: निस्वानी आवाज में।
2: निस्वानी आवाज असल में इतनी मुश्किल है। हाँ। मैं आपको बताऊं, मैंने जब पढ़ी तो मुझे तो खैर मैं तो के आपको बड़ी सुनाऊंगा, बहुत सारी एक हमारे दोस्त हैं भी बड़ी अच्छी उसमें है, लेकिन बात चीजें ऐसी होती हैं जो पढ़ने में नहीं समझ आती।
0: ऐसा ही है,
2: तो मैं ये चाह रहा था, मैंने पढ़ी है क्योंकि लोगों ने सुनी भी है, मैंने बहरहाल पढ़ी है,
0: ठीक है,
2: इस पे इनाम है, इसको इस अंदाज से पढ़ दे कोई जिस तरह मैंने पढ़ी है।
0: अच्छा, ये तो आपने मुझे चैलेंज दे
2: दिया, 1000 रुपए इनाम दूंगा उसको।
0: इनाम बढ़ाए तो मैं पढ़ लूंगा।
2: मैं कहता हूँ सर आप कोशिश करेंगे, मैं कोई चैलेंज नहीं दे रहा आपको, चैलेंज नहीं दे रहा आपको।
0: अच्छा।
2: लेकिन इसमें इसमें इतनी जेते हैं, इतने पढ़ते हैं, इतने इस तो में इतना कमाल है।
0: चले सुनाइए, आपकी कॉल वैसे काफी तवील हो गई है, आप सुना दें जल्दी से।
2: क्या सुनाऊं?
0: आप कहने लगे कोई नज्म नहीं सुनाने लगे थे या सिर्फ इसी की बात कर रहे
2: थे? नहीं नहीं, वो मैं आपको बताता हूँ। हाँ। मैं आपसे ये कह रहा था कि मैं एक नज्म लिख रहा था जिसमें मैंने एक मिसरा लिखा था।
0: हाँ।
2: कि वो लखनवी की तो थी।
0: अच्छा, ठीक है।
2: मैंने एक मिसरा लिखा था।
0: अच्छा।
2: वो आप देखें कि ये कितनी मुश्किल तो होगी जब मैं इसको खोलूंगा, इसको आगे नज्म लेके चलूंगा।
0: ठीक है।
2: अब इस तो में कोई बड़ा राज है।
0: अच्छा।
2: जाते जाते दो शेर फिर आपको सुना के जाना चाहूँ कि हाल दिल सबसे छुपाने में मजा आता है।
0: हाल दिल सबसे छुपाने में मजा आता है,
2: ये आपके लिए नवाज देवबंदी का शेर है। हाल दिल सबसे छुपाने में मजा आता है, आप पूछे तो बताने में मजा आता है।
0: बहुत अच्छा, बहुत अच्छा, बहुत अच्छा।
2: और याद कर करके वो गर्मी की धूप है रे, याद कर करके
0: वो गर्मी की
2: दो
0: पहरे,
2: पहली बारिश में नहाने में मजा आता।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह वाह, बहुत अच्छा, बहुत अच्छा, बहुत अच्छा। सलामत रहिएगा,
2: छत पे ना चले जाइएगा क्योंकि बारिश की चोटी हो गई है।
0: सलामत रहिए, सलामत रहिए, आवाज बहुत शुक्रिया,
2: आवाज
0: जुड़ा कर लाफ। अस्सलाम वालेकुम।
3: वालेकुम अस्सलाम
0: जनाब,
3: निमिता बात कर रही हूँ फैसलाबाद से।
0: ठीक है, कैसी हैं आप? ठीक है।
3: मैं गाने सुनाना चाहूंगी आपको।
0: क्या सुनाना चाहेंगे?
3: गाना गाना गाना
0: गाना सुनाना चाहेंगे, सुनाइए।
3: नियते शो बर न जाए कहीं